Thank you.

0: ये सरकारी उचित बाजार मान्यता गर्न भटकेपछि तर सरकार पुगिरहेछ।
1: हजुर, र आफ्नो प्रत्येकी शिक्षकलाई पुस्तक लिन चाहती प्रज्ञाता पास हुने नहर पशुपतिनाथ सप्ताहमा इन्डियन इटालियन धान फर्टिलाइजर पर साइन्स अफ इन्डियन मिनिकेलर कम्बाइन मिल राइस मिल चारा मेसिन हार्वेस्टर चारा फोटर लगायत पशुपक्षी र चारा बनाउन ब्लेक मेसिन प्रयोगका सँगसँगै खेती किसानी गर्न सक्ने सामान उपलब्ध छ। उसले पर विग्रह सब मेरी कृषि पर मेसिन के विशेष छूट वहां पर आ जाए खबर कर सके खराब बता सकते हैं तुम्हारे साथ। हजुर, आफ्ना कृषि सम्बन्धी कुनै सामान किन्न चाहती मिटिचा कि बसले सम्पर्क पास हुने मार्ग पशुपतिनाथ सप्लाई छ।
0: सम्पर्क नम्बर 98 25 24 हो 98 2 24 26 80
1: नवजीवन सरकारी संस्थाको पक्षु राम पसल हुना पक्षु रुटो कर्पाचार रत्नान कारी कराई थी। अब सुन्नुहोस् पुरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको झुकीमा छन्। प्रसूति तथा परिवारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
3: मद्यपान र धूमपान सेवन नगरौ।
2: स्वस्थ रहौ, सुखमय जीवन।
4: रेडियो गुरुवाला एफएमद्वारा जनहितमा जारी सन्देश।

0: on the tour. See all you.
1: प्रकोष सबै कुरा सुनमा सुनमा उतार सत्र दिनसम्म कठिन भएको प्रसङ्ग
0: भोटेपछि आएको विनाशकारी बाढीपछि वर्षवान महकुट र धार्मिकका जोडीको आयोजनामा कार्यरत 916 जना विजय सम्पर्क मिलिन्छ बाढीहरूको 17 दिनदेखि सत्र पनि सुन र भूमिगत विद्युत गृहमा पशुको आशंका गरेका व्यक्तिको खोजी पुरा हुन सकेको छैन यता विषयमा प्रहरी सम्बन्धित आयोजना तथा

0: गरेको छ। न्यायालयमा सोधार्थ प्रमुख अनिरुद्ध घोषको अन्तिम मुद्दाले पीड़ित भारतीय क्षेत्रका नागरिकलाई नजिकको खोप केन्द्रमा पुगेर हैजा विरुद्धको खोप लगाउन शुरू गरिएको बताउनु भएको हो। उहाँले आफूले खोप लगाएको वा नलगाएकै केन्द्रले खोप नलगाएकाले प्राथमिक केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गर्नुभयो।
1: उत्तरका वर्गको केन्द्रहरूलाई चारवटा इन्फर्मेसन सुरु गर्दैछौँ। सम्पूर्ण वर्ग केन्द्रहरूलाई

विद्यालय वरिपरि जनपद बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बाबा

americana. दैनिक आमरणमा दुवै मध्येको एक सम्बन्ध बसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्म

पठेपछि निम्बाएपछि फेर परेका सब पहिचानका लागि नेपाल प्रहरीले आफैले बनाएको फेसबुक ट्याग एआई प्रविधि प्रयोगमा ल्याएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टिम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर निम्बाडीमा ज्यान गुमाएका व्यक्तिहरूको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी बस्ने नहुने गरी चौकी घर नमाताङको कम्पस शीर्षकमा अर्को खबर रहेको छ। मुक्तिनाथका समाचारदाताले लेख्नु भएको खबर हो। त्यसै गरी पुल नहुँदा जोखिमको यात्रा शीर्षकमा तिलाचुक पाण्डेले तमघाट पूर्वीबाट लेख्नु भएको खबर रहेको छ। काली नदीकै करिडोर अन्तर्गत पूर्वी खण्डका विभिन्न खोलामा पुल नहुँदा यात्रु तथा सवारी चालकले वर्षायामा जोखिम मोडेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। गाडीमा भारी डुब्यो हरायो अथवाको खुसी शीर्षकमा सन्तोष दहिते दामबाट लेख्नु भएको खबर रहेको छ भनेदेखि विपदपछि बस्ती व्यवस्थापन शीर्षकमा अर्को खबर पनि छापिएको छ। त्यसै गरी बाढ़ीले दिएको पीड़ा तुरन्त पाँच घण्टा पर्खनुपर्छ शीर्षकमा अर्को खबर रहेको छ भने ठूलो आयोजना बन्दै कर्णालीको रूप फेरि शीर्षकमा विष्णु प्रसाद नेपालले वीरेन्द्र नगर

हुँदै समकालीका गाउँपालिकाको बीचबाट रोक्ने तिला नदीमा बन्न लागेको दुई ठूला जलविद्युत आयोजनाका लागि लगानी जुटेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी नेपाल मलेसिया श्रम गन्तव्यमा पुनः सिन्डिकेटको तार शीर्षकको अन्नपूर्णको भित्री पृष्ठमा खबर छापिएको छ। संचालक र कर्मचारी अयोग्य बनाउने भागीय ऐन संशोधन गर्नु पर्ने शीर्षकमा अर्को खबर पनि छापिएको छ। अर्थ समितीय बैंकका वित्तीय संस्थाका संचालक र कर्मचारीलाई अयोग्य बनाएर प्रावधान तत्काल संशोधन गर्न निर्देशन दिएको हो। शुक्रबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाको ऐन

एक बस्तीमा डुबाएर कटान बनेर देखिन सक्छ। यहाँका नदी किनारीमा हिमपाल विस्फोट पहिरो भूस्खलन थुप्रिने बाढी डुबान र खडेरी सबका जोखिम यस

0: कार्यक्रम गर्ने भन्ने प्रश्न अहिले प्रमुख बनेको छ। यही विषयमा हामीले बाली पूर्वाञ्चल शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौँ।
1: त्यसमा हामी काम गर्नुपर्छ, यसमा सबै विश्व

0: Sí,
1: también,
0: para poder
1: hacer

अनि त्यो पर्छ

0: China proximity.
1: Yeah.

0: कुन चाड पर्व कसरी मनाउनुहुन्छ?
1: हामी अब चाड पर्वमा अब

पानी पिने केही पनि नखाने सबैलाई कहिले जति अहिले पाँच दिन खान्छ।

0: कसरी पुर्याउनुहुन्छ?
1: आफ्नो युक्तिको

0: के लक्षण देखाउनु भन्दाखेरि बाह्र भन्दै तर यो यहाँले जुन कुरा सुनिराखेका छन् नि धेरैले सुनिराख्नु भयो होला कसैले नबुझ्नुमा होला आज के हो अब खास त बुझ्ने आज भनेको के हो भनिदिनुहोस् न
1: दोस्रो

enferma, va a cambiar la charla a hacer su cambio de su cambio.

السلام علیکم بچہ بسے کو یا گھر آئے کو جس کو

Thank you.

Thank you.

Grazie.

सिफारिसहरू

तपाईँहरूले चाहिने चाडबाड चाहने समय दिन भन्छु।

Thank you.

Yes.

0: स्वागत हमारे गायक रेडियो गुरुवार तिरानबे दशमलव सात मेगा हर्ट्ज से प्रत्येक बुध को संयोजन बिहान साढ़े सात बजे से प्रसारण था। ये कार्यक्रम सुन और ज्ञान सीखने माथि रेडियो गुरुवार एफएम का आधिकारिक फेसबुक पेज यूट्यूब टिकटक मसिपे सीपी रेडियो गुरुवार यी कार्यक्रम स्थानीय लोकतन्त्रमा प्रगत बनेन जवाबदेही पारदर्शी हो स्थानीय विकासमा आम नागरिकको सहभागिता अपनत्व बढेन उद्देश्यले हाम्रो कार्यक्रम सञ्चालन गरिन्छ। आज कार्यक्रममा पुनाबाट बास्करी नगरपालिका वार्ड नम्बर पाँचका वडाध्यक्ष डबा खाजु यहाँ कार्यक्रममा स्वागत आफ्नो जनप्रतिनिधि वार्ड नम्बर पाँचकी वडाध्यक्ष
1: हजुर महीबाट बास्के नगरपालिका वार्ड नम्बर पाँचकी वडाध्यक्षी हो। अब हाम्रै 2079 साल वैशाख 30 गते निर्वाचन हुँदै जेठके आठ गते आग्रह गर्ने बास्केरी नगरपालिका वार्ड नम्बर पाँचमा निर्वाचित भएसके पहिले निर्वाचनमा जनतन्त्रपेक्षा हो जनतन्त्र विकास तर्फदेखि हामीले आश्वासन दिनलाई ओकर बारेमा कतै काम पैसे दिएला कतै काम किनका कमा बाटोमा भइरहेको छौँ। ओकर बारेमा सबसे पहिले एकदमै कार्यले सिकेको पाँचकै नगरपालिका वडा नम्बर पाँचकै घोरालामा बहुत पुरानो कार्यक्रम जीर्ण अवस्थामा निर्णय जिल्ला स्थितिर टक्कुमा गैर निर्वाचनमा सिक्ने पहिले नै हाम्रो गान्धीको गौतम चाहिँ उहाँले बुझेदेखि के के पुगेर बनाएको भेटेर कार्यवती उहाँले पुगेन त यो कुराले मैले जिल्ला तपाईँ प्रयोग गरिने मैले प्रतिबद्धता धेरै उहाँहरूसँगै यी पुगेर बनाएका हाम्रो माननीय सांसद सञ्जय सञ्जय गौतम शेख सम्पर्क पानी नहर पानी पुरा गए झन्झन्तै पहलहरूमै दुवै सिँचाइ योजनामा बैठक बैठक निर्णय गराएका सञ्जय मार्फत मै सिँचाइमा जाँदा दिशा असर भेटेकी मै गरौँ कि यी पुल सिक्का बनाइयो नै भनेको त यी पूरक नरक पानी कुरोमा नलाग्ने हो जङ्गल पानी भोकिमा जहाँ पानी हुने चाहिँ खेती हो त्यो चाहिँ कटाउने गर्दा कहिलेमा हेरै गाडीले हेरिहाल्छ यी त अनिवार्य आवश्यकता यिनलाई बनाइ पनि कहिलेन विशेष भरमा नब्बे लाखकै पुल निर्माण गुफाउन कहिले तर पाछ फेरि एकदम कुरो उपलब्ध कुरा स्थिर रङ हुन्छ एकदमै काठी पूर्ण उठे बहुत जिल्ला अवस्थामा रहेको छ।

0: ಸಂದರ್ಭದಲ್ಲಿ ಹೇಳುತ್ತಿದ್ದರು.
1: ಪ್ರಾಣಿಗಳು ಸಿಕ್ಕಿಮರ

0: कार्यकालमा सम्पूर्ण फरकमा अठोलमा उनी पाउँथे।
1: जस्तो आफ्नो भौतिक निर्माण के उनीहरू यी मानवीय विकास हो यहाँ ती पुगाइसके कि कति बाँकी
0: मानवीय विकास लगाउनु तपाईँ अब हाम्रो यहाँ अब वडा सिमितमा भन्ने तर कालेज लक्ष्य प्रकरण मुडा बनाएर तालिम त दिदीहरूले लक्ष्य प्रकार यहाँ कुसुमपुरिया बनाएर तालिम दिए दिदी अब कसरा प्रभावकारी से हो अब कहीँ सिक्ना कि नै सिक्न उक्त उहाँको निर्भर हो तर हामीले तालिम त दिदी अब मानवीय यी विकास विभाग त अब हामीले नगरपालिका से व्यवस्था जुन रोग नै समारोह अब एकदम धेरै देखा परेन त्यसलाई सडक पेसा सुगर अनि त्यसपछि दम कभैहरू प्रदर्शितहरू गरियो त एउटा बारेमा हामीले सक्छ लागिकन प्रत्येक पारावासमा चाहिँ कुन चाहिँ टोली थाके मान्छे सुगर प्रेसरमा निशुल्क दबाई फिटेन कार्यक्रम थियो हाम्रो कवि
1: जस्तो अब कस्तो सन्तुष्ट बाटी थियो
0: अब सन्तुष्ट त सबको कहाँ भइसकै अब मनिकी त ट्राफिक कार्यक्रमलाई त्यही पनि सन्तुष्ट छैन तर दिवस बोलमा कम्तीमा 75% 75% काम फेरि 25% पनि बाँकी छ पाउँछ छोडे फेरि केही

Thank you.

sono i hipnotizzati sentiti.

अभी तीव्र अनुभव अवलोकन भइरहेको छ। माया निकटता शरीर सम्बन्ध सुरक्षा राख्नु निर्णयका कुरा बुझौ सुनौ अनि खुलेर कुरा गरौं।

Thank you.

0: सक्षम किन्नछन्। प्रसूतित तथा तैयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिसो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: रेडियो गुरुवाला एफएमद्वारा जारी सन्देश।

0: समस्या परेमा औषधि अस्पताल बाँसबारीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती परेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा रुखा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख भाँगिने नसा च्याकिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग श्रेष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्या अस्पताल प्रणाली
0: सम्पर्क नम्बर 0484001112 र 4002010 कौशल्या अस्पताल।

Thank you.

Thank you.

Gracias.

Thank you.

कार्यक्रमको नाम च्याउको बिउमा प्रकाश

FM 12, Sunday Hit Majority Sundays.

Thank you.

Thank you.

மயமுறை தேவ மயமட

0: इन्द्र मानसिक समस्या पढाइमा असर पुर्याउन सक्छ। साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
1: रेडियो गुरुबाबा एफएमद्वारा सन्देश।

Thank you.

0: भाइ सक्नुभयो आजको वाइसरको छलफल सुरु गराउन त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ.
1: हेर्नुहोस्, बिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाँदा फाट्ने वा पहिले फाटेको छ भने धाँदा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
0: ल, पहिरोका पनि लक्षण भन्छन् र भनेको हामीले त अब पहिरो ईश्वरको लिएको सम्झेको त सबैभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है.
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको फुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ.
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हेरिहाल्न मिलेन.
1: यस्तो गल्ती झुक्केर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ जानु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
0: हो, उहाँले भनेको कुरा सही हो. ज्यान मात्रैको छ, ज्यान नभए के रन के
2: भन्छ.

तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।

Thank you.

0: बसेपछि कनाडाकी भाइ यी पर्वतीय परेका रहा म परेका दोकान बसे थियो अर्थका रहा कहाँ मैले आपस प्रतिनाथ सबै
1: संस्थाको पछि ग्राम पसलमा खाउँछ

तिम्रा प्रश्न, तिम्रा भावना अनि तिम्रा अनुभव अभङ्ग

शासन कार्यालय प्रक्रिया द्वारा जारी किया गया संदेश।

0: सारे पामा तीस प्रतिशत वयस्क जनसंख्या उच्च रक्तचापको झुकीमा छन्। प्रसूतित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढा हुने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुन र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिनो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: रेडियो कुमार एफएमद्वारा जारी प्रचारी सन्देश।

Thank you.

0: पानी रसाउने जमिन भोकको फुलले घाँदा काट्ने वा पहिले काटेको छ भने घाँदा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
1: पहिलोका पनि लक्षण हुन्छन् भनेको हामीले त पहिलो ईश्वरको लीला पो सम्झेको त सबैभन्दा पहिलो जाने संकेत थाहा हुने रहेछ है।
0: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिलो जाने संकेत थाहा पाएर के भन्नु, बसेको ठाउँ छोड्नु सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ,
1: घरका सरसामान निकाल्नु पर्यो, त्यतिकै हिँडिहाल्नु हुँदैन,
0: यस्तो गल्ती नै झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो, सामानको लोभ गरेर अमल गर्न थाल्नु भयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ।
1: हो, मैले भनेको कुरा सही हो, ज्यान बाँचेको धन, ज्यान नभए के धन के
2: भन्नु।

0: Sometimes the lights of the day come out, so we just pop up our spark of diamond and come out.
1: शैक्षिक वातावरण परिणाम
0: त्यसरी विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी अन्तर्गत क्षमता तथा नेतृत्व विकास सम्बन्धी कार्यक्रम अन्तर्गत मुटुबन्ध पालिकाका आयोजना कार्यक्रम संचालन गरिरहेको भारपर्व मुटुबन नगरपालिकामा छुट्ट छुट्ट समयमा समान रूपमा संचालन भइरहेको कार्यक्रममा भारपर्वीय नगरपालिका सबको विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा मुटुबनका सबको सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिको शिक्षक अभिभावक संघका प्रतिनिधिहरूका सहभागी रहेर कार्यक्रममा भारपर्वीयमा 40 जनाको मुटुबनमा 55 जना सहभागिता रहँदा विद्यालयहरूमा बाल मैत्री सुरक्षित तथा बाल बालिकाको सिकाइ उपलब्धि अभिवृद्धि गर्न वातावरण कसीको पढाइ शिक्षणका विषयमा छलफल तथा सहजीकरण गर्न जनाइकृत विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ पदाधिकारीको एउटा जिम्मेवारी नेतृत्व क्षमता हो विद्यालय सुधारमा प्रभावकारी सहभागिताको विषयमा समेत क्षमता विकास गरिकन आजको समीक्षा विशेष हाम्रो प्रश्न सरकारलाई पक्षका जवाब एक होइन कति आज हाम्रा पाँचपडी नगरपालिका छ प्रान्त मौलिक संहिता थारूको प्रश्नले हेलपाटी संगीताजी आफ्नो प्रश्नको जवाबको लागि बाँसकुरी नगरपालिकाको कृषि विकास शाखाको प्रान्तिक सृजना दिगमा पुष्पाजी सुनिला आफ्नो प्रश्नको जवाब
1: धान काटेपछि अहिले अब कहाँ जाउने बेला भएको छ र तपाईँहरूले फुल खेल्ने बेला धान पानी चाहिँ लड्ने बेलामा तपाईँहरूले कम्तीमा पनि 4 दिन अथवा 5 दिनसम्म पानी तपाईँले एकदमै छिपछिटो टाइपको मात्रै तपाईँहरूले त्यस्तो खालको पानी बनाएर मौसम हेर्नु पर्यो, एकदमै ख्याल गर्नु पर्यो मौसम। अनि 3 दिनको तपाईँले मौसमको जानकारी पाउनुहुन्छ, थाहा पाउनुहुन्छ। अब त्योहरू पनि तपाईँले विसादीदेखि लिएर यो लडदेखि लिएर अनि के के टाइममा के काम गर्दै हुनुहुन्छ सबै कुरा तपाईँले विचार गर्न सक्नुहुन्छ।
0: यदि आफ्नो स्थानीय निकायमा कृषिमा सेवा प्रवाह विकास निर्माणका काम शिक्षा स्वास्थ्य खाने पानी सरसफाई लगायतका विषयमा पूर्ण समस्यामा जिज्ञासा बाँड्नुहोस् अथवा फोन पे खुवा रेडियो गोपाल एफएमको कार्यालय मार्फत आफ्नो जिज्ञासा आफ्नो रेकर्ड गराइसके सर्वप्रथम हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0784404 मोबाइल नम्बर 98563003 मा पे फोन गरेर आफ्नो समस्यामा जिज्ञासा दिनुहोस्। अपना ख्याल प्रश्न जिज्ञासा लेकर देखा संबंधित निकाय से जवाब देकर हरेक समय विशेष में प्रसारण करने बाजी नन्दिनी प्रदेश सरकार थारू समुदायको वर्गको लागि प्रमुख अवस्थामा प्रदेशको 6 जिल्लामा सार्वजनिक पीडा दिन लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालय सार्वजनिक सूचना जारी गर्दै 28 गते अथवा

आवेदन फारम दिने अन्तिम

समस्त कार्यक्रम प्रतिनिधि

Bobbyan, rockhandlingsen er fram.

0: चाहिँ चाडो भन्दा चाडोसँग दिन भन्छु।
1: मेरो साथी रामा सानै छ, अनि मेरो साथीको चाहिँ यतिबाट यस्तो साइबर क्राइम यस्तो बुलिङ भयो कि

0: नाम भनेको छ, उसले भनेको एक पटक मानिसले कुरा सकेन, तर धम्की भन्ने कथा उसको दिमाग पनि पठाएको छ। पहिले कुरा गर्छु भेट अनि फेरि अर्को फोटो पठाऊ। त्यसैले हतारमा रिप्लाई दिनुभन्दा पहिले के गर्ने
1: मैले काम गर्दैछु, मुद्दासँग पनि हेर्ने गरेको छु। हामीलाई चाहिँ त्यस्तो थ्रेटिङको हिसाबले हामीलाई चाहिँ म्यासेज आउँछ भनेपछि हामीले घरको फ्यामिलीसँग कुरा गर्ने, त्यसपछि आफ्नो मैले साथीहरूसँग कुरा गर्ने, अब उहाँले चाहिँ इग्नोर गर्यो भनेपछि चाहिँ आफ्नो घर फ्यामिलीसँग कुरा गर्ने होइन। घर फ्यामिलीले चाहिँ कुनै न कुनै बाटो त अवश्य देखाउनुहुन्छ। त्यस पछाडि तपाईँहरू चाहिँ प्रहरी कार्यालयमा आउने, प्रहरी कार्यालयमा उसले गरेको मानव तपाईँको गर्लफ्रेन्डले गरेको म्यासेजहरू छ भनेपछि त्यसलाई स्क्रिनसट गरेर राख्ने होइन। त्यसको फोटोकपी सहित हामी कहाँ कहाँ उजुरी दिएर आउनुपर्छ। त्यो उजुरी दिइसके पछाडि हामीले चाहिँ कानुनी प्रोसेस के छ हामी त्यो चाहिँ

0: कार्यकाल गर्न लगाउने गर्ने अनि त्यस कारणले गर्दा चाहिँ पछि पनि ब्ल्याक मेलहरू गर्ने हुन्छ यस्तो समस्याहरूबाट चाहिँ सरकारीकाहरूसँग गएर खबर गर्ने गर्नुपर्छ। हो फोटो फैलिएको बेला धेरैले प्रुफ राख्नु भन्दा पहिले डराएर मोबाइल पनि कट गरिदिन्छन्। तर यसले बिना एकाउन्ट सिक्वेल गर्ने पोस्ट रिपोर्ट गर्ने र अरूले कन्टेन्ट फेरि नफैलाउने इन्भाइरोमेन्ट बनाउनु पनि इम्पोर्टेन्ट हुन्छ। फेरि पनि मणिपुर इलाका प्रहरीकारीले ट्रान्सफरीका महिला क्षेत्रका प्रमुख कुमारी रश्मी सिंहको कुरा सुनाउ।
1: तपाईँहरू कानुनी दायरा हटाउनुभन्दा अगाडि फोटोमा भिडियो तपाईँको पोस्ट भइसकेको छ भने पहिले पोस्ट एकाउन्ट र तपाईँले पठाएको म्यासेजको प्रुफ सेभ गर्नुपर्छ, त्यो अत्यन्त जरुरी छ। त्यस पछाडि सम्बन्धित सोसियल मिडियामा पोस्ट एकाउन्टलाई रिपोर्ट गर्न सकिन्छ, त्यो चाहिँ तपाईँहरूले आफै पनि स्वयं पनि गर्न सक्नुहुन्छ होइन।
0: साथीहरू सम्बन्ध टुटेपछि कसैले पनि हाम्रो फोटो फर्स्टलाई हतियार बनाउने अधिकार हुँदैन। हामीले भने थप फोटो पैसा अग्निकै सहमति नदिने म्यासेज र प्रोफाइलको प्रुफ सेभ गर्ने पासवर्ड चेन्ज गरेर एकाउन्ट सिक्वेल गर्ने फर्स्ट वा फिफ्थ एकाउन्ट रिपोर्ट गर्ने फोटो पहिले टच गरेर पठाएको हुन सक्छ। तर त्यसरी धम्कीमा गएर डिजिटल हाम्रो होइन, सही स्टेपले कुरा ह्यान्डल गर

0: विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुन र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त

हाल विवाह कानुनी अपराध हो, यसलाई आजैबाट

0: सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढी यात्रुहरूले प्रवृत्ति अझै घट्न सकेको छैन। यसले सवारी साधनको सन्तुलन बिगार्ने, चालकले नियन्त्रण गुमाउने र दुर्घटनाको जोखिम पनि बढाउँछ। यात्रुहरूको सुरक्षा भन्दा लाभलाई प्राथमिकता दिनु गैर जिम्मेवार व्यवहार हो। सम्बन्धित निकायले कडाईका साथ अनुगमन र कार्यवाही गर्नुपर्छ भने चालक तथा व्यवसायीले पनि नियमको पालना गर्नुपर्छ। यात्रु स्वयं पनि सचेत भई क्षमता भन्दा बढी यात्रु बोकेको सवारी साधन प्रयोग नगर्ने बानीको विकास गर्न आवश्यक छ।
1: नेपाल एसएससी प्रिमियर कप क्रिकेटको च्याम्पियन बन्दै एसिया कपका लागि छनौट भएको छ। आज भएको फाइनलमा युएईलाई 44 रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष भने एक दिवसीय एसिया कपमा स्थान पक्का गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेटको जितीमा 314 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिर शेखरले 102 रनको शतकीय पारी खेल्नु भयो भने गुलशन झावन र रोहित पौडेलले 40 रन बनाउनु भयो। 315 रनको लक्ष्य पुर्याएको युएई 49.1 ओभरमा 269 रनले अल आउट भयो। आज मलेसियाको भयो मास खेल मैदानमा सबै नेपाली दर्शकले खेल जन्माएका थिए। नेपालका क्याप्टेन सन्दीप लामिछानेले 7 का समर्थनका लागि धन्यवाद दिनुभयो।
0: धन्यवाद। यहाँ त त्यति सहज थिएन, तर पनि तपाईँहरूको माया, तपाईँहरूको आशीर्वादले गर्दा हामी यहाँसम्म आइपुग्छौँ।

0: son por el tópico de los por el Ashirvat, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por el cricket, por
1: नेपालले एसएससी प्रिमियर कपको पार्टिसिपे इतिहास दोहोऱ्याएको छ। सन् 2023 को फाइनलमा पनि नेपालले युजीलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। आगामी फाइनलमा पनि आगामी एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान लगायत टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सदरको त्रिवेणी गाउँपालिका पाँच सिन्कोमा जीव दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। अरू तीनजना घाइते भएका छन्। आज बिहान सिन्कोबाट लुहान हुँदै दन्तर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सडकबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका छ पोखरीका आठ वर्षीय जेसन ब्राथोकी, त्रिवेणी गाउँपालिका पाँच सर्नेका करिब 18 वर्षीय विपन ब्राथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको पिपनाको सन्नमै मृत्यु भएको हो भने दिल्ली बहादुरको प्रसादका क्रममा ताङमा मृत्यु भएको प्रहरले जनाएको छ। साहित्य मध्ये चारक त्रिवेणी गाउँपालिका पाँच सिङ्खका 24 वर्षीय गोपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनिरहेको छ। आगामी तीन दिनसम्म मौसम बदली भई मेघगर्जन तथा चट्याङ सहित पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन्। जनता मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि आगामी सोमबारसम्म देशका विभिन्न भूभागमा मध्यम वर्षा सुन्ने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। सिआइएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछानेले

भोलि बागमती र गण्डकीका एक दुई स्थानमा आज राति ठूलो पानी पर्ने सम्भावना छ। वर्षाको घटेकोशी बाढीका कारण हालसम्म 1,377 जनाको मृत्यु भएको छ। बाढीमा पनि मृत्यु भएका मध्ये 543 पुरुष र

विद्युत व्यवस्था पत्ता लगाउन सकेको छैन। जिल्लाले जलविद्युत क्षेत्रमा पनि खोजी कार्यलाई सहज बनाउन पूर्वता निर्माण तीव्रता दिएको छ। नवीन प्रेसोली एका

0: पारिरहेका छन्। कोशी नदीको बाढीका कारण सडक भाँचिएपछि अवरुद्ध धादिङ चटौतीको कृष्णवीर सडक खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागुन्डा मुरिङ सडक योजना पश्चिम योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तर्फबाट मेगा ट्रेक निर्माणको काम अघि यसअघि नै सकिएको छ। धादिङका प्रमुख सेवा अधिकारी तस्वीर पाण्डे
1: धादिङ जिल्लाको पनि सुसरीको प्रयोगले गर्दाखेरि अब जुन सडक साधनहरू पुनर्वन्त भएको अवस्था जान्दै भन्ने विषय छ। तर जुन स्थानीय सडकको उपत्यका सडक गर्ने एउटा मुख्य राजधानीको बाटो भत्काउँदाखेरि यसलाई सिधै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै समस्या परिचालन गराउँछ। तीव्र रूपमा काम गरिरहेको छ भन्ने चिन्ताको चर्चा गराउन चाहन्छु। र अब यो अहिले केही अवस्थामा काम भइराख्यो भने एउटा मौसमले दियो अब थप खालको त्यसको अब भविष्य भएन भने हामीले चाहिँ मङ्गलबारसम्म दुई जस्ता सवारी साधन सञ्चालन गर्ने गरी काम गरिराखेको जानकारी गराउन चाहन्छु।
0: परराष्ट्र मन्त्री सुशील खनालले हिमाली क्षेत्रमा देखिने वातावरणले तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभए सीमापार प्रभाव पार्नेछ र चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशलाई छुट्याउने पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमा भन्दा परस्पर जोडिएको हालैकै भुटेकोशी विपदबाट देखिएको बताउनुभयो। यसैबीच रस्कोको भुटेकोशी नदीमा प्रथम तस्करी आएको पानीले हिमाली क्षेत्रमा बढ्दो ताप

0: सेक्टर के लिए के जमीन में क्षति भएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ ले जनाएको छ, बाढीबाट विशेष गरी धान बालीमा ठूलो क्षति पुगेको छ। एफएओ का अनुसार बाढीका कारण करिब 7,700 मेट्रिक टन कृषि उत्पादन गुम्ने प्रारम्भिक अनुमान गरेको छ। गुल्मीमा 38 हेक्टर कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको छ। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 हेक्टर कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो।
1: Thank you.

गर्नुभयो। साउदी अरबले ड्रोन आक्रमण पछि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरानले

च्याम्पियन भनेको हो। त्रिपुरेश्वर स्थित कपालमा भएको खेलमा अनुपमाले 25-15, 25-20 र 25-18 ले सेट आफ्नो पक्षमा पारे। विजेता भनेसँगै अनुपमाले 20 रन प्राप्त गरेको छ।

0: نیز هستند در آن طریق آن شهرها کبرنا و بیزنس ترینکالا می رسونید پنجی
1: باری پچی تو پنیلی کھائی رو رو باری کو پانی کو موحان پنی فول رو نسکشن پانی کا موحان فول رو گزار جھارا پوکھارا لگنا سب شا جھارا پوکھارا لگنا نبی رسانی کی بنی हामीले सर्वर्म विशेषज्ञ डाक्टर सुनिता राईलाई सोधेका छौँ
2: पहिलो नम्बरमा पिउने पानी सुरक्षित रहनुपर्छ अनि जहिले पनि उमालेर मात्रै पिउनु पर्छ र शुद्धिकरण गरेर पानी पिउनुपर्छ दोस्रो भनेको हात हातको स्वर सफाइमा विशेष ध्यान दिनुपर्छ शौचालय गरेपछि बच्चाको दिशा सफा गरेपछि खाना पकाउनु अघि र खाना खानु अघि साबुन र सुरक्षित पानीले हात धुनुपर्छ र तेस्रो खाना सुरक्षित राख्नुपर्छ खाना राम्रोसँग पकाएर खानुपर्छ र पकाएको खाना जहिले पनि ढाकेर राख्नुपर्छ र चौथो शौचालय फोहोरको व्यवस्थापन गर्नुपर्छ खुल्ला दिशा गर्नु हुँदैन घरको वरिपरि स्वर्थमा गर्नु दिनु हुँदैन
1: पानी कम्तीमा एक घुलको उमालेर मात्रै पिउन उमालिसकेको पानी पुनः प्रदूषित हुन नदिन छोपी राख्न जिल्ला भन्किएका खानेकुरा नखान सुझाव दिँदै हुनुहुन्थ्यो सर्वरोग विशेषज्ञ डाक्टर सङ्गीता राई के तपाईँ बाढी ल्याएको लेदो पछ्याउँदै र घरभित्रका सामान निकाल्दै हुनुहुन्छ हुनुहुन्छ भने आफ्नो ख्याल हमेसा राख्नुहोस् है मकुटको देवीघाट बजारमा बाढीले ल्याएको लेदो पछ्याउन खटिएका अभिषेक पाठकको कुरा सुनौ
3: अस्ट पासफिट सम्मको हिलो छ यहाँ भित्र सिसा फुटेको हुन सक्छ घरको झ्यालहरूको फलामे हुन सक्छ अब हामीले खाले खन्दा अथवा हामीले रोटिँदाखेरि हाम्रो हातमा चोटपटकमा भएको छ र हामीले मास्क अलिकति राम्रै तरिकाको मास्क लिएर आएको छौँ भित्र पसिन्छ यहाँ घरको स्थिति हेर्न सक्नुहुन्छ माथिबाट ढुङ्गाहरू फलामेहरू बनाएको सामानहरू झर्दाखेरि अब आफ्नै टाउकोमा चोटपटक गर्न सक्छ अब कमजोर भएर छन् यहाँ घर देख्न सक्नुहुन्छ कहीँ राखेको सामानहरू माटोमा अघि हुन सक्छ टाउकोमा झर्दाखेरि आफै घाइते भयो भने त्यही भएर हामीले आफ्नो सुरक्षाको लागि एउटा राम्रै खालको हेलमेट हामीले कन्स्ट्रक्सनै काम गर्ने हेलमेट हामीले लिएर आएको अब हामी त्यहाँ भित्र बस्दाखेरि चाहिँ सामान्य चप्पल जुत्तामा काम गर्ने स्थिति छैन त्यसको लागि हामीलाई एकदमै मजबुत खाले जुत्ता जुन हामी गाउँ घरमा खेतमा काम गर्न लगाउने जुत्ता हुन्छ त्यो जुत्ता बिना हामीले काम गर्ने स्थिति यहाँ छैन सबैभन्दा प्राथमिकमा त यही पन्जा भयो त्यसपछि हेलमेट भयो त्यसपछि लिन सक्नुहुन्छ जुत्ता भयो सेफ्टी लुगाहरू भयो साथसाथै आफूलाई चाहिने खानेपानी मिनरल वाटरकोदेखि लिएर आफू बस्ने ठाउँहरूदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ यहाँ सुरुमा हामी अरूलाई साथी नआउँदाखेरि हामी आफै सम्पूर्ण तयारीका साथ आइदौँ भने यहाँ काम गर्न अलिकति गाह्रो छ हामी आउनु चाहिँ आइन्छ तर प्रभावकारी हुन सकिँदैन त्यसको लागि चाहिँ हामी एकदम राम्रो तयारीका साथ आउनुपर्छ
1: अग्लो ठाउँ भत्किएका घर लेदो पछ्याउन जाँदै हुनुहुन्छ भने टाउकोमा बलियो खालको हेलमेट खुट्टामा गम्बुट हातमा पातमा पन्जा लगाउन चाहिँ नभुल्नुहोस् है तपाईँले पैसा नलाग्ने एक दुई तिन चारमा फोन गरेर विपदका बेला तत्काल सहयोग लिन सक्नुहुन्छ अनि स्वास्थ्यमा समस्या आए चाहिँ 11:15 र घाइतेलाई तत्काल अस्पताल पुर्याउनु भने एम्बुलेन्सका लागि 102 फोन गर्न सक्नुहुन्छ स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी

0: bersama-sama menjadi sesuatu yang perlu dikatakan sesuatu yang perlu setiap hari. Ingat saya sedikit soal nomor umur dan nomor pengundangan ini sudah siapa di usaha. Bapak dikatakan lagi, berusaha masih sama siapa lagi. Jadi sama siapa lagi yang ini.
1: जस्तै आफ्नो स्तरमा खटिएका स्वास्थ्य कर्मी नजिकको स्वास्थ्य चौकीमा गएर पनि आफूलाई परेको स्वास्थ्य समस्या भन्न सक्नुहुन्छ। तपाईँ पनि बाढी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-64 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुन्छ।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन काठमाडौँबाट आजको साझा खबर सुनिरहनु भएको छ। रैथानी पानीको महत्व धेरै तर सरकारवालाको चासो कम पोषणको सुधारका लागि परम्परागत खेतीबारीको महत्व विशेष सामग्रीबाट नै छ। सिआइएनको साझाको सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरै भागेर विवाह गर्ने किशोर किशोरीहरू मात्रै दोस्ने छौँ। किशोर अवस्थामा आकर्षण

खेतीको महत्त्व खेतीमा मात्रै सीमित छैन। स्थानीय समुदायको जन्म, विवाह,

0: कतिपय समुदायमा परम्परागत अभ्यासहरू र चल्दै आएका चाडपर्व र उत्सवहरूमा प्रयोग गरिने खानाका परिकार बनाउनको लागि पनि धेरै गैठाने पानीहरूको संरक्षण भएको पाइन्छ। त्यस्तै गरी विभिन्न जीव जन्तुहरूका मासुहरूलाई पनि प्रयोग गर्ने परम्पराले पोषणमा सहयोग पुर्याएको पाइन्छ। थारू समुदायमा पोषण सम्बन्धी परम्परागत अभ्यास र बाल बालिकाका लागि त्यसबाट पुग्ने सहयोगको बारेमा एकैछिन सुनौ यसै सम्बन्धी अनुसन्धानकर्ता शेखर भाइ।
1: चाडपर्वमा पनि

ठुलो पानी पर्ने प्रोग्राम भएको यसले जोखिम क्षेत्रका बासिन्दाले सावधानी अपनाउनु

बाल विवाह कानूनी अपराध हो, यसलाई

Thank you.

ما قلت له ما

0: सबैजना आइसक्नु भयो। आजको क्राइस्टको सत्र सुरु गराउन त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विकेको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी र सम्झी जमिन भुकको फुलले राजा फाट्ने वा पहिले फाटेको छ भने राजा फराकिलो हुने र जमिन भाषिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् न भनेको? हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुर सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिलो जाने सङ्केत थाहा पाएर के भन्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हेरिहाल्नु।
1: यस्तो गल्तीकै झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाले तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गर्न थाल्नु भयो भने पहिलोका कारण ज्यान पनि जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान माथि पो खान, ज्यान नभए के खान?
2: जरूरी सन्देश।

दूसरे यह अध्ययन थाना जाकर करो, हम अपने पूरा दिन सुनते हैं।

सुन्नुहोस् न, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ।

Sunday, Friday, Sundays.

Thank you.

0: to come. But I did see something.
1: I was so excited that

tranquila, né, cara? Tá bom, tá bem.

Thank you.